Thank you.

I'm sorry.

Thank you.

I'm going to go to the next one.

सक्छौँ। श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, उन्नत जातको धानको बिउमा 8-4, सावित्री 6-52, सामा मन्सुरी, राम धान 606, 505, 301, यामुनी

0: साथी उसको औषधि उपचार सुपथ मूल्यमा पाइन्छ। किसान श्रेष्ठ एवरोले आसरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बरसातको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरा मध्य र पछाड क्षेत्रमा प्यारो पालो रोपो, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मसुरी र पशु पनि प्रयोग गरौं। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत समयाउ पानी परियो बनाऊ, धेरै पानी जमाऊ,
0: समूहमा पानी बनाऊ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ,

0: केही तपाईँलाई इच्छा छ, अब आउने महिना हजुरहरूले पालन गर्ने गाई कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र मूल्य घट्न सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै पञ्चायतको सहकारीमा सहीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई

व्यवसायिक प्रियजन अनुराग पाण्डे यो विषयमा हाम्रो विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रमा आएको छ। कृषि ज्ञान केन्द्रले हन्ड्रेड किसिमका अनुदानहरूको लिएको थियो, त्यति बेला राम्रो इन्कम भएको थियो, त्यो त्यसपछि परिवारको सिधै सिकेर

सक्छ। यसले मानव जनजाति वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यस कारण सुखा क्षेत्र र जंगल

그러니까 무시하고 그렇게 생각하는 게 아니라 그렇게 생각하는 게 아니라

বহু প্ৰতিভা

0: राजा कुलेखन राजा प्रभुजीले सम्पूर्ण साहित्यप्रति सुशीपी यी कार्यक्रममा म महात्मा जीवन भोगाई उदाहरण कामको संसदीय विषयमा बातचित गर्छु।
1: Thank you.

Thank you.

Ah,

प्लास्टिक सागरण सभा पूर्वी क्षेत्र के हुए होगा।

खाइरहेको त्यो खाना नियमित रूपमा खाई जङ्क फुडको अघि सन्तुलितकरण खाना रोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्यका ढाल हो रेडियो पूर्वाधार सहकारीमा स्वास्थ्यकारीले बर्किया जनहितको जारी सन्देश।

Don't tell anybody.

पशु बिमार पशु बिमार गर्दाखेरि

तपाईको प्रश्नको जवाफको लागि हामी

समस्याओं चिकित्सा सबने तपाईँ हामीलाई फोन गरेर उहाँहरूको गर्दै फोनको कार्यमा आएर तपाईँको जिज्ञासा अपेरि गरेको हुन सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0484044 मोबाइल नम्बर 98560703 फोन गरेर आफ्नो समस्यालाई जिज्ञासा टिपाउन सक्नुहुनेछ। तपाईँले राखेको प्रश्न जिज्ञासालाई रेकर्ड गरेर सम्बन्धित निकायसँग जवाफ दिएर प्रसारण गर्ने नै छौ। भवन सिंचाई आयोजना अन्तर्गत निर्माण भइरहेको 77 किलोमिटर मूल भवन मध्ये 70 किलोमिटर निर्माण सम्पन्न भएको छ। बाँकी 6 किलोमिटर भवन निर्माण तीव्र गतिमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। 36,000 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य सञ्चालनमा रहेको आयोजना अन्तर्गत हालसम्म 337 किलोमिटर शाखा तथा

त्यस संस्थाबाट कर्जा लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी

Thank you.

0: परिचालनबाटका ऋणलेना सन्दर्भ किस्ता तिर्ना कर्तिर छ। गयन्त लघु वित्त संस्थाहरूको नेतृत्व मनजित सेकलेबाट तर टिकी ऋण पाले छ।
1: कर्जा भुक्तानी गर्दा ऋणी कानुनी दायित्व हो,

0: भाषा अब हमें महिला हजारों के प्राण करने गए इसी मध्य में गंभीर करता दूध उत्पादन में कमी आने उच्च जोखिम छी वर्षा प्रशासन उच्च तापक्रम को कारण दूध उत्पादन घटी आमदानी अपने खाना सकते
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै सात जिल्लाको सहकारीमा सडीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित नै बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागजले ट्याम्पी प्रदान गर्ने व्यवस्था ल्याएका छौ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सडीको इन्सुरेन्ससँग।

I'm

Thank you.

I'm sorry.

शुरू कर जाएगी इसलिए ना दायित्व

جانیا جی کر جائیے جی.

تم جو بسوں کا کیا چلا نہیں ہے اپنے نیا

ಸಾರೇ ಪ್ರಿಯ ಜನಿಯೇ.

الله يا

आयो आयो आयो हुन त आएको छ नयाँ खानका दिन अब श्रेष्ठ हेर्नु श्रेष्ठ हेर्नु भेटमा विभिन्न जातका खानका बिउहरू हाइब्रिडमा एमपी 30 30 64 44 युएस 312 आइएमआरएस 57 86 जातको धानको बिउमा राधापार सावित्री 752 श्यामा मन्सुरी राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हेर्नु भेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोभेट

खर्चा कमाउने महिला हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै घटीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम छ नि। जस्तै उच्च तापक्रमको

ಚರಗೋರಿ ಪರಗನ ವಿಚವಿಯು ಜಯ ರಾಜ ಕೇಶೋ ಪ್ರಜಾ.

Thank you.

Thank you.

छप्पन हजार गण जन मन पसैया

Thank you.

많이 마시고 준비하시는 계시거든요. 물건이 뜨서 뜨겠느니 자신을 대하는 말들이 조심히 가오죠.

0: आचरण हेर्ने प्रयास राष्ट्रिय नगरपालिका पाँच किसान चुक्तिहरूले सिद्धान्त भइकिए तर मुलाकातमा अन्ठानब्बे सदस्य थिए तेह्र छ सय सोह्र अन्ठानब्बे दुई छ्यानब्बे तिरासी दुई सय चौध रुपे
1: कर्जा चुक्ता

Yeah.

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा गरेको इन्सुरेन्स छ।

स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितमा जारी सजिलो

ಸಂಪೂರ್ಣ

आर्थिक साधन सभा सत्रह गते आइतबार हुने भनिएकोमा राजकीय बहुमुखी क्याम्पसको निर्वाचन

Thank you.

Thank you.

0: some of the flavors up to the one, isn't it?
1: Thank you.

Sintetizado, no entender, no entender.

나도

स्वास्थ्य

को नवम वार्षिक साधारण सभा राज्य सत्रहित आयोजना हुने भनिएकोमा दार्जीलिङ गोलमुखी क्याम्पसको निर्वाचन प्रमुखले महिला मुक्ति सम्बन्धी स्थानमा उपस्थित भइदिनु हुनको लागि

मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ, धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ।

Thank you.

हो घरमा केही घण्टाभित्र अधिकारी स्तर सुरु गरौँ। छ महिनासम्म आमाको दुःख देखाउ, स्वास्थ्य भत्ता, उज्यालो भविष्य, स्तनपान गराउँ, स्वास्थ्यको सफा।

श्रेष्ठ एग्रोभेट बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

इसराइल को कहा था, संध्या सवा 6 बजे हमारे संदेश में अपना स्वागत कुमार पढ़ दिया बाकी हमारे संदेश पढ़ दिया कर साथ के एफएम राजापुर बाकी रेडियो प्रतिपुर एफएम कोलपुर रेडियो हाथ मालो साथी गांव पालिका बाकी मसले प्रशांत प्रसारण हमारे संदेश का गुरीकारी मुख्य मुख्य समाचार प्रशीर्षक मसले बांसकड़ी बहुमुखी कैंपस संचालक समिति का निर्वाचन नियंत्रण 341 मत खसल मतगणना जारी महिला सशक्तिकरण को आत्मनिर्भरता प्रवर्धन में ठाकुर बाबा को जोड़ राजस्व मंत्री प्रशासन वितरण कार्यक्रम प्रभावकारी अन्नबाली बचाई तथा कैलाली में थारू समुदाय में चुनिया पूजा को सीमा विवाद समाधान में कूटनीतिक पहल जारी रहा प्रधानमंत्री सभा का गई बांसुरी स्थित बांसुरी बहुमुखी कैंपस संचालक समिति का निर्वाचन का मतदान शांतिपूर्ण रूप में निचलता अब मतगणना जारी करता आज बिहार 9 बजे से संध्या 4 बजे संचालक निर्वाचन में 341 मत खसल रहा जमा 454 मतदाता कैंपस में 290 पुरुष 51 महिला कई खजमा 341 मत खसला निर्वाचन समिति चलाई रहा निर्वाचन शांतिपूर्ण रूप में निचलक निर्वाचन समिति का सदस्य गोविंद प्रसाद शर्मा चाँदका दिलबाट क्याम्पस संचालक समितिका लागि एकजना अध्यक्ष एकजना महिला सदस्य हो 11 जना खुल्ला सदस्य पदका लागि मतदान भइरहेको जिम्मा अध्यक्ष पदका लागि 3 जना उम्मेद्वार 20-25 प्रथा गुरीबाट महिला सदस्य हो 2 जना हो खुल्ला सदस्य हो 12 जना उम्मेद्वार मैदानमा उत्रबाट अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थनमा नेकपा प्रमुख देशमाधिकारी नेपाली कांग्रेस सदस्य लोक प्रसाद शर्मा हो स्वतन्त्र उम्मेद्वारका रूपमा केशव पौडेल 20-35 प्रथा विधिहरूमा निर्वाचनको मतगणना शुरू हुई अन्तिम नतिजा ऐना 5 जना निर्वाचन समितिका सदस्य शर्मा चाँदका भद्रका बाँसवाडी स्थित बाँसवाडी बहुमुखी क्याम्पस संचालक समितिका निर्वाचनमा नेकपा एमाले बाँसवाडी पूर्ण रूपमा बहिष्कार गर्दा आज फिलहाल निर्वाचनमा एमाले मतदान प्रक्रियामा सहभागी नै होइन निर्णय कार्यान्वयन गर्नको पार्टी चेत 16 गते सार्वजनिक गर्न धारणा अनुसार निर्वाचन प्रक्रियामा समेत अलग रहन हो मतदानमा समेत पार्टीले नै स्पष्ट पारेर यात्रा 2086/3 गते शुरू हुई क्याम्पस संसाधन सभा 7-10 गते 15-17 निम्चल र लकडाउनमा प्रस्तुत प्रतिवेदन हो आर्थिक विवरणले क्याम्पसको अवस्था ठ्यार कमजोर हो चिन्ताजनक अलग निष्कर्ष निकाल्न एमाले चाहिँदा क्याम्पसमा आर्थिक तथा स्वैच्छिक रूपमा सुधार गर्न सक्षम हो सर्वपक्ष नेतृत्व आवश्यक अलग विषयमा बारम्बार उठेर सके सहमति जुटेर साग्रो पार्छ एमाले मतदान बहिष्कार गर्न चाहिँदा पार्टी क्याम्पसका पुनरुत्थानका लागि एकता परिहार अलग धारणा निर्वाचनमा सहभागी पक्ष सरकारमा चासो नै देखिन आरोप लगाइएका नेकपा एमाले बाँसवाडीका नगर अध्यक्ष श्री बहादुर काइसे हस्ताक्षरित धारणा पत्रमा पार्टी निर्वाचन प्रक्रियामा से अलग फिलको मतदानमा सहभागी नै होइन स्पष्ट उल्लेख गर्दछ ठाकुर बाबा नगरपालिका राष्ट्रिय महिला अधिकार दिवस 2083 अवसरमा महिला सशक्तिकरण सम्मान अवसर हो आर्थिक आत्मनिर्भरता प्रवर्धन गर्न उद्देश्यले मेलमिलित कार्यक्रम अथवा कार्यक्रम अन्तर्गत महिला अधिकार सम्बन्धी सिट तथा बेजिङ सम्मेलनका प्रावधान नीतिगत व्यवस्था हो ऐना कार्यक्रम बारे अन्तर्क्रिया गरिएको छ अवसरमा उद्यमशीलता नेतृत्व तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेर 25 जना महिलाहरूको सम्मान कैदीबाट से अपाङ्गता पीडक तथा 53 परिवारको 9 जना महिलाहरूको खाना नास्ता व्यवसाय सञ्चालन कलाक आवश्यक सामग्री नगर प्रमुख तिलकराम अनुसार हो तिन कुमारी भट्टराई हस्तान्तरण गरेर नगरपालिका महिलाको सम्मान अधिकार सुनिश्चित हो आर्थिक सशक्तिकरण मार्फत समृद्ध समाज निर्माण गर्न ध्यानमा निरन्तर थपिना सेवा देव्रा कार्यक्रम सफल बनाए दलित महिला उत्थान संघ राधाकृष्ण थारू जनसेवा केन्द्र लगायत निर्भय संघ संस्थाका सहयोग नगर
बढ़ते राधापुर नगर पालिका कम्पीर जीव बदरपुरिया डाईको कन्दूर वितरण अंतर्गत दुई वर्ष पुगेका थारू समुदायका बाफुले राधापुर नगर पालिकामा दूध वितरण कार्यक्रम प्रभावकारी बन्चिने लगो नगरपालिका कम्पीर जीव विगत आठ महिना त्यसले 60 दिनसम्म प्रतिदिन एक लिटर दरले दूध वितरण गर्दै आएका राजापुर नगरपालिकाको उपप्रमुख मनकला कुमारी चौधरी दूध वितरण कर लागल पार्षद डाइबु दर्कनका स्वास्थ्य पोषण उनी केशव थाल फिलकको ट्विटर आइडी उहाँको अनुसार यी कार्यक्रम पार्षद कमजोर आर्थिक अवस्था र कम खेल जीवका महिलाका स्वास्थ्यमा सुधार विलम्ब देख्नुभएका उहाँको अनुसार कर्ता परिक्रमा दूध भएना चलन फेरि आफ्नो नगरपालिका दूध देना स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार महिलाको पहिला तुलनामा बाल बालिकाको पोषण अवस्था सुधार विभाग राजापुर नगरपालिका पाँच छत्तीका महिला स्वास्थ्य स्वयं सेविका सुशीला दही दुध खाइन पैसा निरोलक कम फेर कोरिया महिला वनका स्वास्थ्यमा सुधार उहाँ निशुल्क दूध वितरण गर्न अघि पूर्ण पत्र गरी चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन कम प्रभावले दायुपन दूध वितरण आर्थिक वर्ष 2082 704 कम फेरिया डाइपन 31,750 लिटर दूध वितरण गरिएको छ। चियाका लागि 33,78,750 रुपियाँ खर्च हुने र स्वास्थ्य शाखा प्रमुख गणेश अरियाल चालु आर्थिक वर्षमा 500 निशुल्क दूध प्राप्त गरिसकेको पहिलोबाट निशुल्क दूध वितरण कार्यक्रमले कम्पेर शिवकुमारिया महिला पशुपालन गर्न किसानको कम समेत फाइदा पुगेका राजापुर नगरपालिका नगर प्रमुखदेखि स्थल डाइरेक्टरका स्वास्थ्य सुधार स्थानीय किसानका दूध समेत बजार पहिलोमा महिना आर्थिक वर्षमध्ये यी कार्यक्रममा निरन्तरताको प्रभावकारी बना खरिदिना बटुलिरहेको छ। बर्दियाको स्थानीय तहको एक आर्थिक वर्षमा इन्धनमा 3 करोड रुपियाँ से ध्यान खर्च गर कलर तथ्याङ सार्वजनिक खुल्दा महालेखा परीक्षक कार्यालय सार्वजनिक कलर आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्ला सरकार स्थानीय तह कुल 3,05,93,742 रुपियाँ बराबरको इन्धन खर्च गर्नुभएको प्रतिवेदन अनुसार सबसे ध्यान इन्धन खर्च गर्न स्थानीय तहमा राजापुर नगरपालिकाहरूमा राजापुर नगरपालिका केन्द्र 56,05,000 रुपियाँ इन्धनमा खर्च गरेर देख्नुभएमा बाटो 65,000 नगरपालिका 50,36,000 रुपियाँ हो। फेरबाटौँ पालिका 49,73,156 रुपियाँ खर्च गर्नुभएको उसैको मधुपुर नगरपालिका 46,07,000 रुपियाँ पाँचवडी नगरपालिका 39,64,585 रुपियाँ पहिला ताल गाउँपालिका 26,22,984 रुपियाँ हो। बाह्रपट्टा नगरपालिका 20,85,363 रुपियाँ इन्धन खर्च गर्नुभएको छ। सबभन्दा कम इन्धन खर्च गर्न स्थानीय तहको रूपमा ठाकुर बाबा नगरपालिका रहँदा ठाकुर बाबा नगरपालिका 16,09,674 रुपियाँ खर्च गर्न उल्लेख्दा महालेखा परीक्षक कार्यालय असीम खर्चमा विधेयता अपनाई स्थानीय तहको सुझाव दिएका। बाँसवाडी नगरपालिका कृषि उत्पादन वृद्धि गर्न उद्देश्यले निशुल्क माटी परीक्षण हो उपचार कार्यक्रम सञ्चालन गर्दा तर किसानका महत्व बारे पर्याप्त जानकारी नहुँदा सेवा प्रभावकारी रूपमा प्रयोग गरिसकेको हो। किसानका माटी परीक्षण उपचार कार्य बाँसवाडी कृषि शाखा प्रमुख लाल बहादुर खड्का सिंह बहादुर।

0: परिवारका छ।
1: अब आफ्ना जिल्लाको त्यागी जिल्लाको व्यक्ति तपाईँ क्षेत्रमाथि
0: शब्दको पालना निकै घर निरन्तर गर्दा देखिन्छ वा भकाउ नाका

0: 我随便加个欢迎我们大家，欢迎各位听众朋友，你好。
1: Gracias.

0: सभी प्राणीको बोतलमा मैले जीवन जन्तु सामान दिँदैछु।
1: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जन्तुलाई सबै पानी त सबै दिँदैन नि, कसैलाई धेरै आउने भएकोले सुस्थ हुन्छ।

0: अस्पताल पास गरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्याराडाइसिस भई मुख बाँकिने नसा च्याकिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचगढी 5 भाँचगढी।

समय हो। लागू पदार्थ को एक कुरा को प्रयोग गर्ने नट मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको जवाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तर मैले खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य।

खातामा गम्भीर असर पुर्याउँछ। बिसानी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक बिसानी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई भिन्नता लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। त्यसमा धेरै विधिहरू छन्। त्यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।

Gracias.

0: sosta peli kendi malaksetsa kurukuru sisilastestuata.
1: Pradhanmantri Balinder Sahani aza pratinidhi sahama akasmik rupopasit parasta samshatka prasmata zavasti mukhaidasa. Prastokarma manarmati sukuhatsi samashya sahakari thaki ab susa sanka bise uthikati. नेपाली कांग्रेसका सांसद अर्जुन नाथ केसीले मानव अधिकार आयोगका विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्म आर्यले रिपोर्टले लेखेका दुरा र खालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको समेत संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
2: सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो प्राथमिक प्रक्रिया पनि सुरु गर्नु
1: पर्छ।

Thank you.

भन्ने उहाँले भारतले नाट्यो भनेर नेपालले पनि भारतको सरकार धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चम्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति काँग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कुनै आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

सचिन का व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सबै साधनको संख्या 85 लाख नागरिकको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 69,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50

0: राजनीतिक वितरण गरिएको मन्त्रालयले जनाएको छ। इन्भोइस नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकोमा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सत्यजनक पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। विश्व सत्यजनक पदार्थले दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा मुख्य रूप क्यान्सर श्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसत रोगको प्रमुख कारण मध्ये सत्यजनक पदार्थ पनि एक रहेको बताउनुभयो।
1: यस सूचना प्राप्त कारण विषयमा हरेक वर्ष करिब 80,000 मानिसको मृत्यु हुने गरेको छ है।
0: पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत सजिलै काट्न सकिने भएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले यात्रुलाई सहज सेवा दिन यो व्यवस्था लागू गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने गरी 81 सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको छ। सरकारले सार्वजनिक सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले आफ्ना बसमा यी सुविधा

लाई ठूलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो, जब अफ ब्याटिङमा चीन 92 रनमै अल आउट भयो।

Rusty, you're such a

Thank you.

पानीको कम हुँदैन।

0: पूर्वानुमानअनुसार एलनिनियोको प्रभावका कारण मनसुन ठुलो हुन सक्छ, वर्षाको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अप्नाऊ।
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपौ।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मसुरी र गहुँ पनि प्रयोग गरौँ।
0: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अप्नाऊ।
1: खेत समयाउ, आलु बलियो बनाऊ, धेरै पानी नजमाऊ,
2: समूहमा पानी पालो।

Yeah.

Yeah.

0: বিষয় আছে।
1: কিছু আপনার সব গ্রামের কম্পের পানি খান।

परिवार र उपभोक्ता समेतलाई खण्डित असर पुर्याउँछ।

0: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो अब पानी बचाउने धानकै दिन अपनाऊ
1: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ सिरान मध्य र भुसा क्षेत्रमा पानी पार्नु हो कम पानीमा राम्रो हुने धानका साथहरू जस्तै सुक्खा धान हर्दी धान चामल मन्सुरी र बहुगुणी प्रयोग गरौ

स्थायी समिति को नवौं वार्षिक साधारण सभा एनजीएच सत्र गति आइतबार हुने भनिएकोमा राष्ट्रिय बहुमुखी क्याम्पसमा निर्वाचन भएकोले समय मृत्यु समयलाई

0: सक्नु हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तर सुरु गरौँ। छ महिनासम्म आमाको दुध खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ। स्वास्थ्य
1: सोच्नु पर्छ। जीवन

0: कोटी सय बाह्र आईएमआरएस 57-86 उन्नतको थानकोटीमा राधाकार सावित्री सरसु 52 सामा मन्सुरी रामधान 606 305 301 यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ रेकर्डमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार शुभ

0: था सर, अब आउने महिना हजुरहरूले पालन गर्ने गाईमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। ओभरसाल प्रयासमा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र अभिवृद्धि घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्टको सहकारीमा सजिलो इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै कागज जिम्मा गर्न र बिना कुनै कागज जुटाई दामी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा शरीरको इन्सुरेन्स नगर।
2: किस्ता तिर्नुसित सामा खत पर्नु हो, 3 लाख ऋण लिनु हो, 3 लाख से तिर तिर्सेको अब तिर्नु पर्ने परिवारमा छ।
0: आफ्ना 3 लाख रुपियाँ ऋण लिनुपछि 3 लाख रुपियाँ 3% लगाएपछि
1: गतिविधि गर्न गैर कानुनी वा वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
3: नेपाल नवोदित वित्तीय संस्था लिमिटेड हो, रेडियोको द्वारा एक अङ्क सहकार्यमा

उनकी सुनता नहीं, तो ना बड़ा मजा था। तो नंबर वन सुनता नहीं करना।

0: उसको भर्खरै जस्तो लाग्छ अर्को महिना आइसक्यो उही कराउन थालिसके किस्ता तिर्ने दिन आइसक्यो भनिरहेको छ यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: नेपाल नवनिर्मित वित्तीय संस्था लिमिटेड र रेडियो खण्डवा एफएमको सहकार्यमा जनहित पुजारी सन्देश
3: सुरक्षालाई छ महिना पाछ अनिवार्य सुरु गरी अन्न गेडागरी साग सब्जी फलफुल सहित सुरक्षाले बच्चा खाना तन्दुरुस्त गराई पूरक खाना सँगसँग दुई वर्षसम्म स्तनपान जारी गरे
4: सेवा गर्ने भूमिका

Thank you.